0: डेंगू फीवर से डेंगू हेमरेजिक सिंड्रोम और डेंगू शॉक सिंड्रोम में चला जाता है
1: जी।
0: लेकिन इसमें नहीं जाता है। डेंगू खतरनाक है, डेंगू में मरीज की मृत्यु हो सकती है, लेकिन चिकनगुनिया में सामान्यतः मरीज की मृत्यु नहीं होती है, है ना, इससे खतरा कम रहता है।
1: इसके लक्षण क्या हो सकते हैं?
0: इसके इसका भी लगभग सामान्यतः सेम लक्षण हो जाते हैं, जैसे जोड़ों में दर्द, है ना, इसमें सूजन आ जाता है, तेज बुखार डेंगू में भी रहता था, इसमें भी तेज बुखार रहेगा, इसमें भी लाल चकते चकते रैशेस निकल आते हैं शरीर में, उसमें भी निकलता था, इसमें सिर दर्द के साथ जुकाम और सर्दी वगैरह हो जाता है
1: जी,
0: है ना
1: जी।
0: जुकाम भी रहेगा, खांसी भी रहेगा, और इसके आँख का जो आँख में है, आँख के पीछे में काफी तेज दर्द होता है, और आँख को जब आप दबाएंगे ऐसे तो और तेज दर्द होगा, तो ये आँख वाले में ज्यादा इसका ये होता है, और विशेषकर इसमें काफी वीकनेस भी लगता है, और चूंकि आँख का प्रॉब्लम आ जाता है, आँख में काफ़ी पेन होता है, तो अगर लाइट में या धूप की, तो इसमें जो धूप की जो रोशनी है उसको देखने में कठिनाई होती है, और इसमें नींद वगैरह में कमी आ जाती है आमतौर पर। लेकिन देखा जाता है ये लक्षण मोटा मोटी 4 से 7 दिन तक रहता है, और ये अपने आप आस्ते आस्ते ठीक भी हो जाता है।
1: इसके उपचार क्या है?
0: उपचार इसका एक चीज़ तो मैं बताना भूल गया था, अक्सर गाँव में देखा जाता है कि लोग बुखार होता है, सिर दर्द होता है, तो लोग डिस्पिरिन एस्पिरिन वगैरह की गोली ले लेते हैं, तो डेंगू में मैं कहना चाहूँगा और चिकनगुनिया में ऐसा किसी भी टैबलेट का इस्तेमाल डिस्पिरिन या एस्पिरिन नहीं खाना है
1: जी।
0: जो अक्सर लोग सिर दर्द और बुखार में गाँव में ले लेते हैं
1: जी।
0: ये बिल्कुल भी नहीं खाना है, ये काफ़ी खतरनाक हो जाता है, क्योंकि इसमें हेमरेजिक होता है डेंगू में, और अगर आप उसमें एस्पिरिन का या डिस्पिरिन का भी टेबलेट खा लेंगे तो ये उस बीमारी को और बढ़ा देता है, और ज़्यादा ब्लीडिंग कराने लगेगा, रक्तस्राव, आंतरिक रक्तस्राव और तेज हो जाता है, जिससे आदमी का शॉक पे चला जाता और अंत में मृत्यु भी हो सकती है।
1: यानी कि बिना जांच के किसी भी दवाई को लेना खतरनाक हो सकता है।
0: हाँ, जब भी आप किसी भी दवा लें तो चिकित्सक के सलाह पर ही लें, अपने से या झोला छाप जो गाँव में प्रैक्टिस करते हैं उनसे आप ना लें दवा, आप अपने संबंधित हमारे सरकारी अस्पताल में और बहुत सारे प्राइवेट अस्पताल में भी डॉक्टर्स हैं, अच्छे हैं, उनसे आप इनका इलाज करा सकते हैं, उन्हीं के सलाह पर दवा लेना उचित।
1: डॉक्टर साहब, चिकनगुनिया जो है वो ज़्यादातर किस मौसम में फैलता है?
0: यूजुअली हम लोग देखते हैं बरसात के सीज़न में, है ना, जैसे प्री मानसून सीज़न में देखिएगा कि बारिश हो रही है तो बहुत सारा हमारा जो भौगोलिक क्षेत्र है पानी का जल जमाव बहुत होता है, तो जितना जल जमाव होगा मच्छर को ब्रीडिंग करने के लिए, उनका वो डेवलपमेंट के लिए उनको वो प्लेस मिल जाता है जहाँ पे वो अंडा देना करके वो अपना संख्या को, मच्छरों की संख्या की बढ़ जाता है। आप देखिएगा कि बरसात के सीज़न में ज़्यादा मच्छर काटते हैं, क्यों? क्योंकि मच्छरों की संख्या अदर गर्मी के मौसम के अनुपात में बरसात के सीज़न में सबसे ज़्यादा होती है
1: जी।
0: है ना, और बरसात के तुरंत बाद ये प्रायः सिचुएशन ऐसा रहता है, और जैसे जैसे जाड़ा बढ़ते जाएगी, ठंड की ओर हम लोग का बढ़ेंगे, नवंबर दिसंबर जनवरी इधर सीज़न जो है वो डेंगू और चिकनगुनिया का कम होते जाएगा, तो यूजुअली देखा जाता है जुलाई से जून के मिड से, और जुलाई से आपका ये अक्टूबर तक मैक्सिमम आपको मिलेगा ये केसेस।
1: डॉक्टर साहब, अगर हम दोनों की बात करें, डेंगू या चिकनगुनिया की रोकथाम की ओर अगर हम अग्रसर हों, तो इसके लिए आप क्या कहना चाहेंगे?
0: जैसे पूर्व में हमने बताया कि बरसात में इनको पनपने के लिए बहुत जगह मिल जाती है, बारिश में वाटर बॉडीज बहुत मिलते हैं, तो उसी तरह ये तो बाहर की बात बोले, घर के अंदरों में हम लोग के पास बहुत सारे ऐसे پر چیزیں رہتی ہیں، سامان رہتے ہیں جہاں پہ ہم لوگ پانی کو اسٹور کر کے رکھتے ہیں اور اس کو ڈھک کر نہیں رکھتے ہیں، واٹر کنٹینر ہو گیا، کولر ہو گیا، فریج کا نیچے والے ٹرے ہو گئے یا پھر گلدستہ ہو گیا، یہ سب میں تھوڑا بھی پانی رہے گا تو یہ مچھر اس میں انڈا دیں گے اور اپنی سنکھیا کو بڑھائیں گے۔ تو میں آپ لوگوں سے اور سماج سے یہی اپیل کرنا چاہوں گا، کمیونٹی سے، کہ جتنا آپ کم ان چیزوں کو مطلب پنپنے کے لیے جگہ دے اتنا ہی اچھا ہے۔ تو ایسی پرستھتی میں سپتاہ میں ایک بار کم سے کم اپنے کولر کو، اپنے واٹر ٹینک کو ضرور صاف کریں، اس میں جو اپلبدھ پانی ہے اس کو ہٹا لیں اور اس کو رگڑ کر صاف کر لیں، سکھا لیں، پھر فریش واٹر بھریں۔ کیونکہ یہ جو مچھر انڈا دیتا ہے، یہ مچھر انڈا دینے کے بعد یہ لگ بھگ سات سے دس دنوں کے اندر میں یہ ایڈلٹ ماسکیٹو میں کنورٹ ہو جاتا ہے، ویسک مچھر میں کنورٹ ہو جاتا ہے۔ جیسے آج انڈا دیا تو انڈا کے بعد لاروا، لاروا کے بعد پیپا، پیپا کے بعد ایڈلٹ مچھر۔ تو یہ جو اسٹیجز ہوتے ہیں یہ آپ کو 7 سے 10 دنوں کا اسٹیج ہوتا ہے، مطلب انڈا سے لے کے ویسک مچھر بننے تک 7 سے 10 دنوں کا سمے لگتا ہے۔ تو اسی لیے ان 7 سے 10 دنوں کے بیچ میں آپ ایک بار ان کا چکر کو، جیون چکر کو، مچھر کے جیون چکر کو آپ روک دیتے ہیں، ہے نا، تو آپ کو یہ مچھر نہیں بڑھوتری ہوگی ان کا۔ اور ایسے ڈینگو، وشیش کر جو ڈینگو ہے، ایڈیز مچھر ہے، یہ صاف پانی میں ہی انڈے دیتے ہیں۔ اور اگل بغل کی بات ہم جب کرتے ہیں تو ٹائر وغیرہ ہو گیا، جو ان یوز لیس ٹائر سب باہر ہم لوگ پھینک دیتے ہیں، یا پلاسٹک کے کپ یا جو بھی کھانے کا سامان، سب جو برتن وغیرہ رہتی ہے جو آج کل شادی پارٹی میں یوز ہوتے ہیں، وہ سب کچرے کے ڈھیروں میں پڑا رہتا ہے۔ تو اس میں تھوڑا بھی پانی، برسات کا پانی اگر اس میں رہ گیا تو اس میں یہ مچھر آسانی سے پنپ سکتے ہیں۔ اور اسی لیے ہم لوگ بار بار بولتے ہیں کہ ان کا استعمال بھی کم کریں، پلاسٹک کا استعمال کم کریں، بند ہی کر دینا چاہیے، اور سپتاہ میں ایک بار ضرور سے ضرور اپنے گھر میں واٹر جو اسٹور کر کے رکھے ہیں اس کو پلٹ دیں، اس کو صاف کر لیں اور صاف پانی کو اس میں اسٹور کریں، جس سے کہ ہم لوگ بچا، پریکاشن از بیٹر دین کیور۔ اگر ہم لوگ پریکاشن لیتے ہیں، بچاؤ کرتے ہیں، تو یہ بیماری سے بچا جا سکتا ہے۔
1: انت میں آپ ہمارے شرطوں کو کیا کہنا چاہیں؟
0: بس ہم تو یہی کہنا چاہیں گے کہ ہم لوگ جیسے کہ ملیریا کے مچھر راتوں میں اور صبح تک کاٹتے ہیں، اور ڈینگو اور چکنگنیا کے مچھر دن میں کاٹتے ہیں، تو 24 گھنٹے ہم لوگ مچھروں سے گھرے رہتے ہیں۔ کب کون مچھر کاٹ دے اور کب ہمیں ڈینگو اور ملیریا ہو جائے، تو بچاؤ یہی ہے کہ ہم لوگ اپنے تن پہ فل کپڑا پہنے اور شام ہوتے ہی ہم لوگ اگل بغل جو دھوئیں وغیرہ کریں، جس سے جو گاؤں میں جو عام طور پر لوگ ہم لوگ گھریلو اپچار کرتے ہیں، اس سے مچھر کو بھگائیں، صاف ستھرا رکھیں، پانی کہیں پنپنے نہ دے۔ اگر کہیں پہ پانی ہے تو وہاں پہ مٹی کا تیل ڈال دے، جس سے کہ اس کا جیون چکر بھی رک جائے گا مچھر کا اور وہ بڑھے گا نہیں۔ تو ان سب اپایوں کو ہم کر کے خود بھی بچ سکتے ہیں، اور رات میں سوتے کے سمے مچھردانی کا پریوگ اوشیہ کریں۔